0: की दर पर आप अपने उत्पाद का प्रचार प्रसार कर सकते हैं।
1: अच्छा, ऐसी बात है, तो फिर इधर उधर क्यों भटकना, अपनी आकाशवाणी में अपनापन भी तो है।
0: बिहार और झारखंड के आकाशवाणी केंद्रों से विज्ञापन प्रसारण हेतु संपर्क करें।
1: विज्ञापन प्रसारण सेवा आकाशवाणी पटना, हमारा मोबाइल नंबर है 9431021294। हमारा लैंडलाइन नंबर है 0612-222-5042। हमारा ईमेल एड्रेस है patnacbs@gmail.com।
0: शुभ वाणी,
1: लाभ वाणी,
0: आकाशवाणी।
2: प्रादेशिक समाचार आप आकाशवाणी पटना से सुन रहे हैं। आज विश्व बाल श्रम निषेध दिवस है। दुनिया भर में बाल श्रम की प्रथा को खत्म करने और लोगों को उसके प्रति जागरूक करने के लिए यह दिवस मनाया जाता है। इस दिवस की थीम है बाल मजदूरी को रेड कार्ड, बच्चों के लिए निष्पक्ष खेल, वयस्कों के लिए सम्मानजनक काम। बाल श्रम निषेध दिवस के अवसर पर प्रदेश भर में कई जागरूकता कार्यक्रम आयोजित किए जा रहे हैं। इस अवसर पर मुख्यमंत्री सम्राट चौधरी ने नागरिकों से बच्चों के सुरक्षित, शिक्षित, स्वस्थ और सम्मानपूर्ण बचपन को और अधिक सशक्त बनाने का आग्रह किया है। उप मुख्यमंत्री विजय कुमार चौधरी और विजेंद्र प्रसाद यादव ने भी लोगों से बच्चों को उनका अधिकार दिलाने के लिए प्रतिबद्ध रहने की अपील की है। वहीं श्रम संसाधन और प्रवासी श्रमिक कल्याण मंत्री अरुण शंकर प्रसाद ने कहा कि राज्य सरकार बाल श्रम मुक्त बिहार अभियान के लिए हर संभव प्रयास कर रही है। प्रदेश में मॉनसून के प्रभाव से बारिश की परिस्थितियां बनी हुई हैं। मौसम विभाग ने आज राज्य के अधिकतर हिस्सों में बारिश की संभावना जताई है। मधुबनी, दरभंगा, समस्तीपुर, वैशाली, मुजफ्फरपुर, सीतामढ़ी, शिवहर, भोजपुर, बक्सर, कैमूर, रोहतास और औरंगाबाद जिले में भारी बारिश की चेतावनी जारी की गई है। अररिया जिले के अलग अलग थाना क्षेत्रों से पुलिस ने शराब, मादक पदार्थ और प्रतिबंधित कफ सिरप के साथ तीन तस्करों को गिरफ्तार किया है। वहीं शेखपुरा नगर थाना क्षेत्र के अय्यापुर मोहल्ला से पुलिस ने एक ऑटो पर भारी मात्रा में शराब के साथ दो युवकों को गिरफ्तार किया। इसके साथ ही आकाशवाणी पटना से प्रसारित प्रादेशिक समाचार का ये अंक समाप्त हुआ। अब आप सुनेंगे उर्दू बुलेटिन।
3: سامعین آداب، یہ آکاشوانی پٹنا ہے۔ اب آپ محمد تنویر علی سے علاقائی خبریں سنیے۔ مرکزی حکومت نے ادارہ جاتی، صنعتی اور کمرشل صارفین کو خوردہ فروختگان سے موٹر انجن اور ہائی اسپیڈ ڈیزل خریدنے پر روک لگا دی ہے۔ یہ فیصلہ مغربی ایشیا میں تنازع کے سبب عالمی سپلائی سیریز میں آئی رکاوٹوں کے درمیان مقامی سطح پر ایندھن کی کمی کو روکنے کے لیے لیا گیا ہے۔ پیٹرولیم اور قدرتی گیس وزارت نے ایک نوٹیفیکیشن میں کہا ہے کہ یہ پابندی 90 دنوں تک نافذ رہے گی۔ خوردہ فروختگان کو ہدایت دی گئی ہے کہ وہ فی صارفین یومیہ زیادہ سے زیادہ 200 لیٹر ہائی اسپیڈ ڈیزل ہی فروخت کریں۔ نیشنل ٹیسٹنگ ایجنسی این ٹی اے نے 21 جون کو ہونے والے نیٹ یو جی دوبارہ امتحان دینے کی مدت کار کو 15 منٹ بڑھا کر 195 منٹ کا کر دیا ہے۔ نئی اوقات دوپہر 2 بجے سے شام 5:15 بجے تک رہے گی۔ ترمیم شدہ امتحان کی مدت میں لازمی امتحان فارمیلٹیز کے لیے ضروری وقت شامل ہے۔ ساتھ ہی ایجنسی نے سوال ناموں کے ساتھ دی جانے والی رف ورک شیٹ کو 2 صفحات سے بڑھا کر 4 صفحات کر دیا ہے۔ مرکزی حکومت نے پیاز کی خرید قیمت کو ترمیم کر کے 1650 روپے فی کوئنٹل کر دیا ہے۔ صارفین امور، خوردنی اشیاء اور عوامی نظام تقسیم کے وزیر پرہلاد جوشی نے ایک سوشل میڈیا پوسٹ میں یہ جانکاری دی۔ دیہی ترقیات کے وزیر شرون کمار نے کہا ہے کہ وزیراعظم رہائش منصوبہ دیہی کے لیے 2365 کروڑ روپے جاری کر دیے گئے ہیں۔ انہوں نے پٹنہ میں کہا کہ اس فنڈ سے نامکمل رہائشوں کی تعمیر کے عمل میں تیزی آئے گی۔ وزیر موصوف نے کہا کہ حکومت کی ترجیح ہے کہ ہر غریب کا اپنا گھر ہو۔ ہندوستانی نشانے باز اور ایشیائی کھیلوں میں گولڈ میڈل فاتح جسپال رانا کی آج نئی دہلی کے ایک اسپتال میں موت ہو گئی۔ وہ 49 برس کے تھے۔ صدر جمہوریہ دروپدی مرمو، وزیر اعظم نریندر مودی، وزیر داخلہ امت شاہ، وزیر دفاع راجناتھ سنگھ اور وزیر کھیل ڈاکٹر منسوخ مانڈویا نے جسپال رانا کی موت پر گہرے رنج و غم کا اظہار کیا ہے۔ وزیر اعلیٰ سمراٹ چودھری نے بیگوسرائے کے صاحب پور کمال تھانہ علاقے میں سڑک حادثے میں 3 تھانہ انچارجوں سمیت 4 لوگوں کی موت